0: زمزموں کو سر و تسنیم نہیں لکھ سکتا, یہ قلم آپ کی تعظیم نہیں لکھ سکتا. میں اگر سات سمندر بھی نچوڑوں, راحت آپ کے نام کی ایک میم نہیں لکھ سکتا. بریڈ فورڈ ایشین ریڈیو کی جانب سے تمام اہل اسلام کو آمد ربیع الاول اور جشن عید میلاد النبی کی بہت بہت مبارکباد. میرے خیال نے جتنے بھی لفظ سوچے ہیں تیری مثال تیری عظمتوں سے چھوٹے ہیں. عید میلاد النبی کی خصوصی نشریات کے لیے سنتے رہیے گا بریڈ فورڈ ایشین ریڈیو.
1: Your business being heard on the radio.
2: Become a real winner by advertising your products and services with a memorable campaign here on Bradford Asian Radio. Radio advertising's ear-catching, affordable and effective. It's the ideal way to get your business noticed. So find out more today. For details, click on bradfordasianradio.co.uk or call 01274 306677.
3: Send money worldwide with Western Union. Send money your way to bank accounts, mobile wallets or for a cash pickup. Visit participating post offices, Eurochange and other retail partner locations. Prefer to send money online? Enjoy zero transfer fee on your first online transfer to a bank account or mobile wallet. Western Union makes money from currency exchange. Additional third-party charges may apply. Western Union Payment Services GB Limited, a UK company authorized by the UK Financial Conduct Authority.
4: دولہے کا سہرا سہانا لگتا ہے.
5: ارے دلہا جب شیروانی ملان دلہا ہاؤس کی پہنے گا تو سب کچھ ہی سہانا لگے گا. ملان کی شیروانی, شلوار قمیض, ویسٹ کوٹ, پرنس کوٹ صرف 3 دن میں آرڈر پر تیار کیے جاتے ہیں. مردانہ ملبوسات کا بریڈفورڈ کا منفرد مرکز, جن کے لباس عام سے دلہے کو شہزادہ بنا دیں.
6: ملان دلہا ہاؤس, 8183 وائٹ ایبی روڈ, بریڈفورڈ, BDH8DR, ٹیلیفون 07885428349, ادر برانچ مغل ایمپوریم, 1304 لیڈ روڈ, بریڈفورڈ.
5: سنیے, جیسا بھابی نے کارپیٹ ڈلوایا ہے ہم بھی بالکل ویسا ہی ڈلوائیں گے.
6: تمہیں پتا ہے بھابی نے وہ بھی کارپیٹس کے اسپیشل آفر کا فائدہ اٹھایا ہے, جہاں کارپیٹس فرام اونلی 299 پر اسکوائر یارڈ, دیوان بیڈز فرام اونلی 99 پاؤنڈز.
5: خوبصورت کارپیٹس, لیمینیٹ, لائنو اور وہ بھی فری میجرنگ, فری کوٹنگ اور فری ڈلیوری کے ساتھ. بوبیز کارپیٹس, لسٹڈ ڈائٹ, ٹریفک لائٹس, اولڈ مسٹر ویلیو بلڈنگ, BD3ADN. بوبی آئیے, بھابی لائیے اور دیدا زیب کارپیٹ سے گھر سجائیے. نمبر ملائیے 07414260078.
7: روایتی کھانوں سے ہٹ کر آج کسی نئی جگہ جانے کو جی چاہ رہا ہے
8: تو کھل کر کیوں نہیں کہتی کہ آج پلز جانے کا ارادہ ہے؟
7: جی ہاں, پلز, جہاں فش اینڈ چپس, برگرز, فل انگلش بریک فاسٹ, فریش کیکس اینڈ میکرونز,
8: اور اس کے ساتھ ساتھ خوبصورت ماحول میں لائیو پیانو سے لطف اٹھائیے. آج ہی تشریف لائیے. اوپن 7 ڈیز, پلز, سی روم, 46 رولی ایونیو, بریڈفورڈ, BD6 1DA, فون 01274306567, بیہائنڈ شیل پیٹرول اسٹیشن.
5: ارے سنتے ہیں, اگلی بار کھانے کا اہتمام ایسا کرنا ہے کہ واہ واہ ہی ہو جائے.
8: ایسا عمدہ, لذیذ اور مزیدار کھانا تو بریڈ فوڈ میں صرف ایوارڈ یافتہ منگلا کیٹرنگ والے ہی بناتے ہیں.
5: منگنی, سالگرہ, شادی بیاہ یا کسی بھی موقع کے لیے ایسے کھانے کہ کھانا کھانے والا پوچھے کہ کھانا کہاں سے بنوایا ہے,
8: اور خوشبو, لذت اور ذائقہ خود کہے کہ منگلا کیٹرنگ سے آیا ہے.
5: منگلا کیٹرنگ, 77 آتھنگٹن اسٹریٹ, بریڈفورڈ, BD8 ATY,
8: ٹیلی فون 01274731555. منگلا کیٹرنگ سروسز .UK.
9: کیا آپ کی آواز خوبصورت ہے؟ کیا آپ میں بولنے کی ضرورت ہے؟ اگر ایسی ہی صورت ہے تو بریڈفورڈ ایشین ریڈیو کو آپ کی ضرورت ہے. آج ہی اسٹوڈیو نمبر 01274306677 پر کال کیجیے اور اپنی آواز سننے والوں کے دلوں تک پہنچائیے اور خود کو ریڈیو سٹار بنائیے. یاد رکھیے, اگر آپ کو بڑی بڑی چھوڑنے کی عادت ہے تو یہ آپ کے کل کے بڑا براڈ کاسٹر بننے کی ضمانت ہے. آج ہی اسٹوڈیو نمبر 01274306677 پر کال کیجیے. بریڈفورڈ ایشین ریڈیو.
1: To promote your business on Bradford Asian Radio, please call our sales team on 01274 306677 or 07800 599 563. Bradford Asian Radio, your sales multiplier. Bradford Asian Radio, the world's local radio. Bradford Asian Radio, the world's local radio. Bradford's number one Asian community radio. Bradford.
10: مہک پھولوں کی بلبل کی نوا تو, سحر کا نور تو جانے سبا تو, درونے داغ دل مانند شبنم, وفورے پاس میں آہے رسا تو, کبھی ساحل پہ تو حرف تمنا, کبھی ساحل پہ تو हरफे तमन्ना कभी गर्दाब में हरफे दुआ तो, कहीं कौसे कजा में रंग तेरा, कहीं काली घटाओं में मिला तो, कहीं कौसे कजा में रंग तेरा, कहीं काली घटाओं में मिला तो, तू ही सब बेसहारों का सहारा, नहीं जिसका कोई उसका हुआ तू। कली में अक्स शबनम में हवा में, कली में अक्स शबनम में हवा में, हुआ महसूस मुझको बारहा तू। मैं एक कतरा तू एक बेपाया समंदर, मैं मुश्ते खाक और अर्जो समा तू। महक फूलों की बुलबुल की नवा तू, सहर का नूर तू जाने सवा तू। दरों ने दाग दिल मानिंद शबनम, व फूरे यास में आहे रसा तू। कभी साहिल पे तू हरफे तमन्ना, कभी गर्दाब में हरफे दुआ तू। कहीं कौसे कजा में रंग तेरा, कहीं काली घटाओं में मिला तू। तू ही सब बेसहारों का सहारा, नहीं जिसका कोई उसका हुआ तू। कली में अक्स शबनम में हवा में, हुआ महसूस मुझको बारहा तू। मैं एक कतरा तू एक बेपाया समंदर, न मुझते खाक और अर्जो समा तू। मौजूद सामीन कराम, हेलो एंड अस्सलाम वालेकुम। इस वक्त आप समात फरमा रहे हैं ब्रेडफोर्ड एशियन रेडियो की नशियात 1413 AM पे। साथ ही साथ ये नशियात पहुंच रही हैं बहुत से इलाकों में प्लस डैप के जरिए, और पूरी दुनिया में ये आवाज़ पहुंच रही है इंटरनेट के जरिए। हमारा वेबसाइट का पता है www.bradfordasianradio.co.uk। इसके अलावा अपने मोबाइल पर हमारे स्मार्ट ऐप के जरिए, जो हमारा फोन का ऐप है और फ्री ऑफ कॉस्ट है, उसके जरिए भी आप हमारी नशियात से लुत्फंदोज हो सकते हैं। हस्ब मामूल हस्ब वादा आपसे मुखातिब है आपकी मेजबान उस्वा अशफाक, प्रोग्राम इंतखाब के हमरा, और हमेशा की तरह पुर उम्मीद और दुआगो कि आप जहां कहीं भी मौजूद हैं बखैरियत हैं, शाद व आबाद हैं। और हम ये भी उम्मीद रखते हैं कि आप ब्रेडफोर्ड एशियन रेडियो की नशियात के साथ साथ हैं। समीन कराम आपको प्रोग्राम की तरतीब से भी आज आगाह करते चले। जी हाँ, वैसे तो आज कोई ख़ास तरतीब व तफसील नहीं है, अमूमन तो होती है, लेकिन आज सब जानते हैं कि जी छुट्टी का रोज़ है, तो इसलिए हमने भी सोचा छुट्टी मनाई जाए। थोड़ी सी छुट्टी किस तरह से मनाई जाए कि बस अपनी पसंद के खूबसूरत से गीत जो हैं मिले जुले वो आपके लिए पेश करते रहें। हाँ, आपकी फरमाइश होगी तो ज़रूर पूरा करेंगे हम यहाँ पे। और बस खूबसूरत सी शेर व शायरी हो, आज ना अशफाक अहमद साहब का जाविया होगा, आज ना हम तारीख़ के औराक को उलट पलट करेंगे, ना हम कोई पते की ख़ास बात करेंगे, बस जो आम जहन में कुछ बातें आएंगी वो आपसे ज़रूर होंगी, होती रहेंगी, और साथ ही साथ समीने कराम खूबसूरत से गीत हम आपको सुनाते रहेंगे। तो आज का बहुत खूबसूरत सा मौसम, खूबसूरत से गीतों के साथ हम यहाँ पे प्रोग्राम लेके आपके लिए आए हैं। उम्मीद करते हैं कि आज का प्रोग्राम भी आप पसंद करेंगे और प्रोग्राम में शामिल हो सकते हैं, अपनी फरमाइश भी हम तक पहुंचा सकते हैं। किस तरह से, नंबर आप जानते ही हैं, आपका जाना पहचाना बहुत आसान सा नंबर 01274306677। जी हाँ, 01274306677 ये बड़ा आसान सा नंबर है। उसके अलावा जो व्हाट्सएप नंबर है वो भी आपको बता देते हैं, वैसे तो कम ही लोग उसको इस्तेमाल करते हैं, 07800599563। जी हाँ, 07800599563, 07800599563। और बेहतर तो यही है कि आप डायरेक्ट स्टूडियोज़ में कॉल कीजिए। किस तरह? जी हाँ, जैसे कि बताया 01274 ब्रेडफोर्ड का कोड, एंड देन 306677, एंड डायरेक्टली यू कैन टॉक टू अस, एंड इंशाल्लाह इंशाल्लाह विल ट्राई आवर लेवल्स बेस्ट टू फुलफिल योर फरमाइश, योर गज़ल, वट जो भी गीत है, फरमाइश है गज़ल की, वो हम ज़रूर पूरा करने की कोशिश करेंगे। तो ये है सामईन आज के प्रोग्राम की, आप कह लीजिए तरतीब, आज के प्रोग्राम की तफसील, यानी बस गीत होंगे, कुछ शेर व शायरी अगर अच्छी जहन में आ गई वो आप एक गोश गुजार करेंगे, और साथ ही साथ क्या होगा, आपकी कॉल्स का इंतज़ार करेंगे। तो लीजिए ये खूबसूरत सा गीत आप तमाम सुनने वालों के नाम हम करते हैं, इस उम्मीद के साथ कि आप इसे पसंद करेंगे। और जो कॉल करना चाहते हैं उनसे गुजारिश यही है कि जब गीत चल रहा हो या कमर्शियल ब्रेक ऑन एयर हो तो आप उस वक्त कॉल कीजिए ताकि आपसे हम तफसीली और आराम से मुफसल बात कर सकें। लीजिए खूबसूरत सा आज का गीत सुनिए।

0: दोस्तों वक्त हुआ जा रहा है कमर्शियल का। कमर्शियल के बाद आपकी मुलाकात एक बहुत खूबसूरत सी शख्सियत से इंशाल्लाह कराएंगे। और आप भी अगर हमारी बदन में शामिल होना चाहें तो हमारे स्टूडियो का टेलीफोन नंबर है 01274306677।
1: ब्रैडफोर्ड एशियन रेडियो ऑन 1413 AM, DAB+, मोबाइल ऐप and online at bradfordasianradio.co.uk. This is Bradford Asian Radio.
2: And the winner is...
3: And the winner is...
4: And the winner is...
2: Your business being heard on the radio.
5: Become a real winner by advertising your products and services with a memorable campaign here on Bradford Asian Radio. Radio advertising's ear-catching, affordable and effective. It's the ideal way to get your business noticed. So find out more today. For details, click on bradfordasianradio.co.uk or call 01274 306677.
6: Send money worldwide with Western Union. Send money your way to bank accounts, mobile wallets or for a cash pickup. Visit participating post offices, Eurochange and other retail partner locations. Prefer to send money online? Enjoy zero transfer fee on your first online transfer to a bank account or mobile wallet. Western Union makes money from currency exchange. Additional third-party charges may apply. Western Union Payment Services GB Limited, a UK company authorized by the UK Financial Conduct Authority.
7: उफ, इतनी प्यारी प्यारी खिड़कियाँ और दरवाजे, क्या ही चॉइस है आपका।
8: ये चॉइस हमारा नहीं, ये तो कमाल है, फर्स्ट चॉइस विंडोज यॉर्कशायर का।
7: जो कि पायदार, मजबूत, खूबसूरत डबल एंट्रेपल ग्लेज विंडोज एंड डोर्स के अलावा कंपोजिट डोर से आपके घरों को चार चांद लगाते हैं
8: और प्रॉपर्टी वैल्यू बढ़ाते हैं।
7: फर्स्ट चॉइस
8: 106 लिस्टर हिल्स ब्रैडफोर्ड BD71JL।
7: घरों की खूबसूरती और हिफाजत बढ़ाइए, आज ही फर्स्ट चॉइस का नंबर मिलाइए
8: 01274317644।
9: क्वालिटी, वैल्यू, स्टाइल एंड सिक्योरिटी, योर नंबर वन चॉइस, फर्स्ट चॉइस विंडोज यॉर्कशायर।
10: अरे सुनते हैं, अगली बार खाने का एहतमाम ऐसा करना है कि वाह वाह ही हो जाए।
8: ऐसा उम्दा, लजीज और मजेदार खाना तो ब्रैडफोर्ड में सिर्फ अवार्ड याफ्ता मंगला केटरिंग वाले ही बनाते हैं।
10: मंगनी, सालगिरह, शादी ब्याह या किसी भी मौका के लिए ऐसे खाने कि खाना खाने वाला पूछे कि खाना कहां से बनवाया है।
8: और खुशबू, लज्जत और जायका खुद गए कि मंगला केटरिंग से आया है।
10: मंगला केटरिंग, 77 एथिंगटन स्ट्रीट, ब्रैडफोर्ड, BD8 ATY।
8: टेलीफोन 01274731555। मंगला केटरिंग सर्विसेज UK। दुल्हन वो जो पिया मन भाए,
10: जेवर वो जो पाकिस्तान ज्वेलर से आए,
8: नित नए डिजाइन के साथ चूड़ियां, कंगन, कांटे,
10: बालियां, अंगूठियां और हार,
8: जो दुल्हन करे सिंगार,
10: आज ही मामू काके की दुकान,
8: खालिस सोने की पहचान,
10: पाकिस्तान ज्वेलर्स तशरीफ लाइए
8: और दुल्हन के चर्चे घर घर पहुंचाइए।
10: आपकी शान
8: हमारी आन,
10: क्वालिटी की पहचान,
8: पाकिस्तान ज्वेलर्स, 1 Duffert Lane, Bradford, BD95ER, 01274914942।
10: पाकिस्तान ज्वेलर्स।
11: Looking to start driving or building a strong career? With Safeway Rider, you can learn automatic or manual driving with trusted, friendly instructors. We offer theory classes online and in-class to help you pass first time. Need your taxi badge for West, North or South Yorkshire? We will guide you step by step. Want more? Train as a driving instructor with our audit-approved trainers or get your truck, bus or forklift license and grow your future. Safeway Rider. Call today at 01274-201-679 or visit safewayrider.co.uk. Safeway Rider, helping you secure your future.
12: रवायती खानों से हटकर आज किसी नई जगह जाने को जी चाह रहा है
8: तो खुलकर क्यों नहीं कहती कि आज पल्स जाने का इरादा है।
12: जी हाँ, पल्स, जहाँ फिश एंड चिप्स, बर्गर्स, फुल इंग्लिश ब्रेकफास्ट, फ्रेश केक्स एंड मैक्रूम्स,
8: और इसके साथ साथ खूबसूरत माहौल में लाइव पियानो से लुत्फ उठाइए, आज ही तशरीफ लाइए। ओपन 7 डेज, पल्स, सी रूम, 46 रूली एवेन्यू, ब्रैडफोर्ड, BD61DA, फोन 01274306567, बिहाइंड शेल पेट्रोल स्टेशन।
1: Bradford Asian Radio, our voice, your choice. Bradford Asian Radio, call the studio now, 01274 306677. Bradford Asian Radio, the world's local radio. Bradford's number one Asian community radio. Bradford Asian Radio. On 1413 AM, DAB+, mobile app, and online at bradfordasianradio.co.uk. This is Bradford Asian Radio.
0: दोस्तों, इससे पहले कि हम भगत सिंह साहब के तोहफे की जानिब लीज रवाना हों, ہماری ایک بہت خوبصورت سادہ اور دلکش شخصیت کے مالک لسنر محمد ایوب چوہان صاحب اولڈہم سے ہمارے ہمراہ موجود ہیں. آئیے دیکھتے ہیں آپ کے لیے کیا تحفہ لائے ہیں. السلام علیکم.
4: وعلیکم السلام رفعت باز بھائی, آپ ٹھیک ہیں؟
0: میں الحمدللہ بالکل ٹھیک ہوں. آپ سنائیے, آپ کیسے ہیں؟
4: میں ٹھیک ٹھاک ہوں, خیریت سے ہوں, اکیلا ہوں گھر میں. ٹیبل گئی ہوئی ہے شادی پر برمنگھم, تو شام کو واپس آئے گی. آپ
0: بھائی آپ کو بھی جانا چاہیے تھا.
4: نہیں میں شادیوں پر نہیں جاتا, میں کم ہی جاتا ہوں.
0: اچھا اچھا,
4: کیونکہ میں خاص آدمی ہوں تو خاص خاص یادیاں بھر جاتا ہوں.
0: اوکے, آپ تو بہت ہی خاص ہو گئے. پھر ہم آپ کو دل کی گہرائیوں سے خوش آمدید کہتے ہیں.
4: تو ہوا یہ کہ میں نے جو میسج کیا تھا, میں نے کہا تھا اگر آپ نہ ہوتے تو میں اپنی شاعری کس کو سناتا.
0: اچھا اچھا اچھا,
4: تو گانا آپ نے مجھ سے پوچھا نہیں ہے, یہ بڑا خوبصورت گانا ہے, اس کی ویڈیو میں نے دیکھی ہے, مجھے بہت پسند آئی ہے. ہوئی آنکھ نم اور یہ دل مسکرایا.
0: ہاں, ہوئی آنکھ نم
4: اور یہ دل مسکرایا, ساتھی کوئی میرا بھولا یاد آیا,
0: بچھڑا ہوا یاد آیا. ہاں یہ
4: بولا بھولا ہوا یاد آیا.
0: ہاں
4: فلم ساتھی کا گانا ہے.
0: جی جی مجھے پتا ہے. ہم آپ کو خوش آمدید کہتے ہیں.
4: جی
0: آپ کو ہم ویلکم کرتے ہیں.
4: جی میں کچھ اشعار سنا دیتا ہوں پھر آپ کو.
0: ضرور سنائیے.
4: یہ ڈاکٹر بشیر بدر صاحب کے ہیں.
0: جی عطا کیجیے.
4: خود اپنے آپ سے شرمندگی سی ہوتی ہے.
0: خود اپنے آپ سے شرمندگی ہی ہوتی ہے.
4: کبھی کبھی تو بڑی بے دلی سی ہوتی ہے.
0: واہ واہ واہ واہ, کیا انتخاب ہے.
4: سلگتی دھوپ گنی چاندنی سی ہوتی ہے.
0: آہا,
4: تمہارے ساتھ یہ دنیا نئی سی ہوتی ہے.
0: واہ واہ واہ واہ,
4: گلے میں اس کے خدا کا عجب برکت ہے.
0: گلے میں اس کے خدا کی عجب برکت ہے.
4: وہ بولتا ہے تو ایک روشنی سی ہوتی ہے.
0: واہ واہ واہ, بہت خوبصورت شعر ہے, اسے عطا کیجیے.
4: گلے میں اس کے خدا کی عجیب برکت ہے. وہ بولتا ہے تو ایک روشنی سی ہوتی ہے.
0: واہ واہ واہ واہ,
4: وہ گنگناتا ہے بیلوں کے پھول کھلتے ہیں.
0: آہا,
4: تمام گھر میں بچھائی چاندنی سی ہوتی ہے.
0: واہ واہ, بیلوں کے پھول کھلتے ہیں, بچھائی چاندنی سی ہوتی. بھائی واہ واہ واہ واہ,
4: کرن نکلنے سے پہلے گلاب دیکھے ہیں.
0: کرن نکلنے سے پہلے گلاب دیکھے ہیں.
4: تمہاری یاد میں وہ تازگی سی ہوتی ہے.
0: واہ واہ واہ واہ,
4: وہ مسکراتی ہوئی دھوپ جیسی آنکھوں میں.
0: آہا,
4: گنہری پلکوں کے پیچھے نیم سی ہوتی ہے.
0: آہا, گلہری, اچھا گھنیری پلکوں کے نیچے
4: پیچھے نیم سی ہوتی ہے.
0: آہا,
4: میری غزل کسی پردہ نشین کا قصہ ہے.
0: میری غزل کسی پردہ نشین کا قصہ ہے.
4: اگر سنوں تو بے پردگی سی ہوتی ہے.
0: ہوتی ہے. واہ واہ واہ, بہت خوبصورت شعر ہے. واہ واہ واہ واہ,
4: میری غزل کسی پردہ نشین کا قصہ ہے. اگر سناؤں تو بے پردگی سی ہوتی ہے.
0: پردہ نشین کا قصہ, کیا تشبیہ. واہ واہ واہ واہ, بہت خوبصورت انتخاب.
4: میں بولتا ہوں تو الزام ہے بغاوت کا.
0: میں بولتا ہوں تو الزام ہے بغاوت کا.
4: میں چپ رہوں تو بڑی بے بسی سی ہوتی ہے.
0: بھائی کیا انتخاب ہے. بھائی واہ واہ واہ واہ.
4: اچھا اب ایک اور غزل ہے.
0: جی جی.
4: تو الزام ہے بغاوت کا.
0: میں بولتا ہوں تو الزام ہے بغاوت کا.
4: میں چپ رہوں تو بڑی بے بسی سی ہوتی ہے.
0: بھائی کیا انتخاب.